0: कुछ उनकी सुने, कुछ अपनी कहें। आइए दीवान खाना में चलें।
1: ये है आपका अपना प्रोग्राम दीवान खाना। आपकी मेजबान हैं खदीजा शाह और वसीमा आबिद।
0: प्रोग्राम दीवान खाना में तमाम सामईन को आदाब। खदीजा, दीवान खाना ऐसा गोशा जहाँ कुछ सुनने और कुछ कहने के लिए हम मिलकर बैठे।
1: जी बिल्कुल वसीमा, यही तो है हमारी महफिल दीवान खाना। इसमें शिरकत के लिए सामईन पहले खत लिखते थे, वही खत जो निस्फ मुलाकात कहलाता है।
0: अरे बहन, अब आ गया ईमेल का जमाना। खत के बजाय ईमेल निस्फ मुलाकात बन गई। नया दौर, नए तकाजे।
1: बिल्कुल, इन तकाजों को पूरा करने के लिए आज की इस महफिल में ईमेल के जरिए पैगाम, खत, तस्वीर या वीडियो भेजने का तरीका बताते हैं। सामईन हमारे होम पेज nhk.jp/urdu पर आएं और फिर नीचे स्क्रॉल करके दीवान खाना की तस्वीर तलाश करें।
0: अच्छा अच्छा, वो जो हमारी सब मेजबानों वाली तस्वीर है उस पर क्लिक करना है क्या?
1: जी बिल्कुल, दुरुस्त कहा आपने। अब नए खुलने वाले सफ़े पर दीवान खाना की थंबनेल यानी पहली तस्वीर के छोटे वर्जन की बाएं जानिब पैगामात यहाँ भेजें का ऑप्शन होगा, उस पर क्लिक करें। अब आप हम आपकी आरा के मुंतजिर हैं वाले सफ़े पर पहुँच जाएंगे।
0: अरे खदीजा, कोई आसान तरीका नहीं इस सफ़े पर आने का?
1: बिल्कुल है भाई, सर्च इंजन पर उर्दू में लिखें हम आपकी आरा के मुंतजिर हैं, तो सर्च में NHK का ये सफ़ा आपको मिल जाएगा।
0: सामिन, यहाँ ये याद रखिए कि उर्दू रस्मुलखत में लिखना है आपने हम आपकी आरा के मुंतजिर हैं, उर्दू रस्मुलखत में लिखना है। और लेकिन अगर हमारे सामने कोई उर्दू नहीं लिख सकते तो उनके लिए बेहतरीन तरीका यही है कि वो हमारी वेबसाइट nhk.jp/urdu के ज़रिए इस पे तशरीफ लाएं। और खदीजा, अब आगे बताइए कि आगे कहाँ जाना है।
1: जी, इस पेज पर तस्वीर के नीचे दिए गई हिदायत को पढ़ने के बाद फॉर्म की तरफ बढ़ें वाले लिंक पर क्लिक करें।
0: सामिन, लिंक है फॉर्म की तरफ बढ़ें।
1: जी हाँ, अगर पहली रसाई पर रजामंदी की तस्दीक वाला पेज खुले तो पढ़कर कबूल के ऑप्शन पर क्लिक करके आगे बढ़ने के लिए तीर के निशान पर क्लिक करें।
0: एक और क्लिक।
1: हाँ जी, इसके बाद हो सकता है कि नोट वाला पेज खुले। ऐसी सूरत में मंदरजा बाला से मुत्तफिक को मुंतखब करके बाएं जानब वाले तीर के निशान पर क्लिक करें। अब फॉर्म खुलेगा जिसमें आपसे ये मालूमात मांगी जाएगी। एक, आपका उर्फी नाम यानी निक नेम, दूसरा आपका ईमेल एड्रेस और तीसरा आपका पैगाम यानी मैसेज। पैगाम लिखने के बाद अगला सवाल ये होगा कि क्या आप कोई वीडियो या तस्वीर भी साथ भेजना चाहते हैं या सिर्फ तहरीरी पैगाम काफ़ी है।
0: अच्छा, मिसाल के तौर पे मैंने सिर्फ मैसेज भेजना है तो मैं क्या करूँ?
1: तब नहीं वाला ऑप्शन मुंतखब करके तीर के निशान पर क्लिक करने से आपका पैगाम हम तक पहुंच जाएगा।
0: अच्छा खदीजा, मैंने खत लिखा है और मैं उसकी तस्वीर भेजना चाहती हूं या मुझे कोई वीडियो शेयर करनी है, तो उसका तरीका बताएं ना।
1: जी, ऐसी सूरत में हाँ वाला ऑप्शन मुंतखब करें और आगे वाले तीर के निशान पर क्लिक करें। नए सफ़े पर आप अपनी फाइल का उन्वान यानी टाइटल लिखें, उसके बाद बाईं जानिब वाले तीर पर क्लिक करें। अब अपलोड फाइल का ऑप्शन आएगा, वहाँ फाइल को ड्रैग एंड ड्रॉप करके नीले रंग के सबमिट बटन पर क्लिक करें।
0: मुझे पता है सामिन, जब ऐसा करेंगे तो सक्सेस योर फाइल हैज बीन सबमिटेड का मैसेज आएगा, उसमें अपने नीचे कंफर्म का ऑप्शन मुंतखब करके कंप्लीट पर क्लिक करना है, है ना खदीजा?
1: जी बिल्कुल बिल्कुल, बस यही करना है। इस क्लिक के बाद आपकी फाइल, आपका पैगाम या खत फौरन हम तक पहुँच जाएगा। हम इसे ज़रूर पढ़ेंगे और अगर मुनासिब हुआ तो दीवान खाने के प्रोग्राम में शामिल भी कर देंगे।
0: और हम उन पैगामात के मुंतजिर रहेंगे जिन्हें भेजना अब खुल जा सिमसिम की तरह सिर्फ एक क्लिक से ही मुमकिन है।
1: वसीमा, इतनी बार क्लिक क्लिक कर रही हैं आप, मुझे ये फीलिंग आ रही है कि मेरे आसपास कोई प्यारी सी बतख फिर रही है।
0: अरे खदीजा, मुझे बतख कह डाला सिर्फ एक क्लिक पे।
1: भाई हाँ, कहा तो सही लेकिन प्यारी भी साथ कहा। अच्छा, क्लिक की कमालात तो हैरान कर देते हैं। इंफॉर्मेशन टेक्नोलॉजी यानी IT और मसनूई जहानत यानी AI के इस दौर में आप पलक झपकते ही दुनिया के किसी भी कोने के बारे में मालूमात ले सकते हैं।
0: सामिन, अभी खदीजा ने कहा IT, कहा AI, तो इसी मौजू पर जापान में लगी एक नुमाइश में शिरकत की दास्तान भी सुनानी है हमने आपको।
1: ارے واہ, تو سامعین آئیے کیوں نہ ہم بھی سنیں. کب اور کہاں لگی یہ نمائش؟
2: السلام علیکم سامعین. اس سال جاپان انٹرنیشنل کوآپریشن ایجنسی یعنی جائیکا کی اعانت سے پاکستان کی 12 IT کمپنیاں جاپان میں ایک نمائش کے لیے تشریف لائی ہیں, اور یہ نمائش جو ہو رہی ہے ٹوکیو کی بگ سائٹ میں. ایک پاکستانی نوجوان پاکستانی بوتھ کے سامنے جاپانی بولتے ہوئے یہاں آنے والے لوگوں کو کچھ وضاحت کر رہے ہیں, تو آئیے ان کی باتیں سنتے ہیں.
3: میرا نام یاسر ایاز ہے, میں پاکستان میں نیشنل سینٹر آف آرٹیفیشیل انٹیلیجنس کا چیئرپرسن ہوں, اور پاکستان میں نیشنل یونیورسٹی آف سائنس اینڈ ٹیکنالوجی نسٹ میں پروفیسر بھی ہوں آرٹیفیشیل انٹیلیجنس اور روبوٹکس کے شعبے میں. اس کے علاوہ میری اسپن آف کمپنی بھی ہے, اور اس کو لے کے آج ہم جاپان میں یہاں پہ آئے ہوئے ہیں. ہمارا مقصد یہ ہے کہ ہم AI کے مختلف جو پروڈکٹس ہیں وہ جاپان میں انٹروڈیوس کروائیں.
2: تو آپ تو بڑی اچھی توقعات لے کے آئے ہیں جاپان میں, تو کیا آپ کو لگتا ہے آپ کے بوتھ پہ کافی لوگ آ رہے ہیں, اور کس قسم کی چیزوں میں زیادہ دلچسپی ظاہر کر رہے ہیں وہ لوگ؟
3: ہمیں بہت ساری اچھی لیڈز ملی ہیں, اور جاپانی لوگوں کا کیونکہ ایشیا ہے اور پاکستان کا بھی لوگوں کے جو ٹرینڈز ہیں وہ جاپانی لوگوں کے ٹرینڈ سے کافی ملتے ہیں, تو بہت سارے لوگ پاکستان کے ساتھ کام کرنا چاہتے ہیں. اور اس میں ہمیں سب سے پہلے جو کل بڑی ہمیں ایک لیڈ ملی وہ تو تھی ہمارے, کیونکہ پاکستان میں بدھسٹ کی بہت ہیریٹیج ہے اور ہم بدھسٹ کی بہت ساری ہیریٹیج سائٹس کو ریکریٹ کرتے ہیں. مثلاً یہ ہمارا ایک پروجیکٹ ہے جس میں پاکستان میں جو ٹیکسلا کے ایریے میں دھرما راج کا اسٹوپا ہے, ہمارے پاس جولیان کی موناسٹری ہے, بہت سارے جو لاسٹ ہیریٹیج ہے اس کو ہم ریکریٹ کرتے ہیں گرافکس میں. تو ان کو فار ایگزامپل گرافکس میں ریکریٹ کر کے جاپنیز ہیریٹیج کو بھی اور پاکستان کی اولڈ بدھسٹ ہیریٹیج کو ہم جاپان کے میوزیمز میں شو کیس کر سکتے ہیں. اس پہ ہماری جاپان کے کچھ میوزیم سے میٹنگ بھی ہوئی ہیں. اس کے علاوہ ہم جاپان میں بہت سارا کام کر رہے ہیں یہاں کی جونتندو یونیورسٹی کے ساتھ بھی اور میڈیکل پروڈکٹس میں. تو یہ ایک ایگزامپل ہے جو ہم ان کو دکھایا ہے کہ ہم نے پہلے اس طرح کے پروجیکٹس کیے ہیں, اور مزید پروجیکٹ ہم سائن اپ کر سکتے ہیں میڈیکل لوگوں کے لیے. تو اس میں فریلٹی اسیسمنٹ ہے کہ جو بزرگ لوگ جاپان میں کافی زیادہ تعداد میں ہیں, تو ان کی فزیکل فریلٹی کو میئر کرنا کہ ان کے کون سے مسلز کمزور ہیں, کون سے مسل طاقتور ہیں, جس سے یہ اندازہ ہو سکے کہ ان کو کس قسم کی فزیو تھراپی کی ضرورت ہے. ہمارے پاس ایک ایکسٹراڈنری ایکسپیرینس ہے کہ ہم لوکل AI ڈپلوائے کر کے بھی کنفیگر کرتے ہیں, جو کہ ایک بڑا ایکسٹراڈنری ہے.
2: بہت شکریہ, اچھی وضاحت کی انہوں نے. اب ہم آپ سے یہ پوچھیں گے کہ پاکستان میں IT کے کون سے شعبے میں سب سے زیادہ ترقی ہو رہی ہے؟ چار پانچ شعبوں کا تو آپ نے ذکر کر دیا, پر ان میں سے سب سے جو گروتھ والا ہے, جو سب سے زیادہ فروغ پانے والا, سب سے زیادہ ترقی والا, وہ کون سا شعبہ ہے؟
3: آئی تھنک اس میں تو کوئی ڈاؤٹ اس وقت پوری دنیا میں نہیں ہے کہ سب سے زیادہ گروتھ پانے والا شعبہ AI کا ہے اس وقت, IT کے اندر آرٹیفیشیل انٹیلیجنس کا. اور کئی سرویز نے یہ انڈیکیٹ کیا ہے کہ دنیا میں 72% تک اب کمپنیاں اپنے مین پروڈکٹ کو AI میں بدل رہی ہیں. جو ان کے مین پروڈکٹ جس بھی ڈائریکشن میں ہیں ان کو وہ AI کے پروڈکٹ میں بدلنا چاہتی ہیں, جس طرح جس میں کئی کمپنیوں کے نام ہیں. پھر سیکنڈ نمبر پہ آتا ہے IoT. IoT اراؤنڈ 46% پہ جاتا ہے جس میں لوگ جا رہے ہیں. پھر اس کے بعد روبوٹک پروسیس آٹومیشن ہے, سائبر سیکیورٹی ہے, بلاک چین ہے, اور نمبر آف ادر جو AI کے اس میں آتے ہیں. اور آپ کو میڈیم کے سرویز میں, میکنزی کے سروے میں, مختلف سرویز میں آپ کو آئیڈینٹیفائڈ یہ فیلڈز مل جاتے ہیں. تو سب سے زیادہ جو شعبہ جو آپ نے سوال پوچھا وہ وداؤٹ ڈاؤٹ ڈیٹا اور اسٹیٹسٹکس ہی کہتی ہیں کہ آرٹیفیشیل انٹیلیجنس کا فیلڈ ہے اس وقت, اور اس میں جاپانی کمپنیوں کو بھی بہت انٹرسٹ ہے.
2: سامن, پاکستانی بوتھ میں ایک کمپنی کے سامنے جاپانی صاحب کچھ معلومات لے رہے ہیں, تو آئیے ان سے کچھ باتیں پوچھتے ہیں.
4: ہماری کمپنی میں ہم اس وقت ڈرون کے کاروبار پر کام کر رہے ہیں, اور روبوٹک کا نیا کاروبار شروع کرنے پر بھی غور کر رہے ہیں. میں یہاں ایسی سروس کے حوالے سے ریسرچ کے لیے آیا ہوں. سچ پوچھیں تو میرے ذہن میں پاکستان کا کوئی زیادہ واضح تصور